تو ایسے نہ تھے یا فلم کا تیرو آواز محمد رفیع حمزہ شیلو نیدا فضلی ہنشی رچنا سنگیت کار شیلو اوشا کھنا ایک پینو آئز امی یاد کرتا محمد رفیع ہنچی تنچاچ سمرتی ریسا نمتان 24 ڈسمبر تنسو جنم کوٹلا سلطان پور پنجاباد لہانپنا ساؤن تنکا گاؤپی آوڑ 13 ورسا تھی لاہور پہلے سارجنک گائن کے 1944 ते मुंबईत आले आणि हिंदी चित्रपट सृष्टीत आपल्या पार्श्वगायनाक सुरुवात केली. कार्यावळ पुढे वर्तना ऐकूया गोपी फिल्मा खातीर तांचो हो आवाज कल्याणजी आनंदजी हांणी संगीतबद्ध केले राजेंद्र कृष्ण हांचे गीत.